0: मुख्यमन्त्री नै रस जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीहरूले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट योबाट योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन गच्छ जनन गरेको छु। किनभने मैले बुझे अनुसार मैले कसो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकहरूमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै गल्छी मैलिङ स्याबुबेसीको सडक वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिन चरणमै पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डेब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोले यो विषयमा मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति समन्वयकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
1: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ।
0: सबभन्दा ठूलो समस्या भनेको के हो तपाईँको खर्चको आधार हो कुनै कामहरूलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो संघले के जिम्मेवारी लिने प्रदेशले के जिम्मेवारी लिने स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
1: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
0: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो। यसमा भोलि हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ त्यो कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। होइन अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घचघ चाहिँ हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छौँ। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कार्यवाहीहरू अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु। होइन मैले केही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस् मैले संयमकारी भूमिका गर्नुपर्ने पूरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहेको पनि छु र भोलि पनि गर्छु।
1: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामीसँगै भन्ने खालकै छ अनि तपाईँले सरकारसँग अथवा सरकार मार्फतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
0: होइन यस्तो छ हजुर भए पनि म रसल जिल्लाको जनप्रतिनिधि हो। अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु भने मैले कसरी मेरो जनतालाई राहत पुग्ने उहाँहरूको समस्याहरूलाई कसरी सरकार समक्ष पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो। होइन उहाँहरूको मनोविज्ञान के छ जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान उहाँहरूको आवश्यकता मैले राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ। यसमा पार्टीको कुराहरू होइन नेपाली नागरिकलाई हामी सबैजना नेपाली नागरिक हौ नागरिकको कुरामा हामीहरूले त्यसो सोच्नुहुन्न भन्ने भावना साथ जति जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई घचघाउने कुरा र उहाँ हामीले समन्वयकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेछु।
1: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँबस्तीसँग भन्नुभयो नि अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षतविक्षत अवस्थामा छ होइन ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सड़क बनिसक्न पर्छ अथवा मुख्य सड़क बन्दै गर्दाखेरि पनि स्थानीय सड़कहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
0: त्यो स्कुलको भूजल जहाँ कनेक्सन गर्न सकिन्छ, अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छ। हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामी सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट संघीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू थुप्रै ढङ्गले संघको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामीले निरन्तर लागिरहेछौँ। मेरो रसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
2: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकारबारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
6: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नुपर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
8: हाम्रा दुःखले त सरकारी खेती गरिछौ र पानी पुग्दैन, अखन त यी हाम्रो खेतीहरू बाँड्छ।
3: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
0: सांसद तपाईँले जुन कुरा अहिले बाटो उठाउनु भयो,
1: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही ओडा अध्यक्षलाई पनि भेटेका थियौँ। हजुर,
0: होइन, लच्याङदेखि त्यहाँ ओडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
1: थियो, हामीले पनि देखिदिएन चाहिँ।
0: यस यस, होइन, अब लकिली फर्चुनेटली यस्तो भयो कि खास त्यो के भयो वास्तविक कुरा भने यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ रसुवाको लास्ट इन्डतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानु भयो। खास अहिले समस्या आएको के भने धेरै समस्या आएको रसुवाको एउटा बाटो छ, सरमदरीको बाटो, बजेट विनियोजन पनि भएको छ। हामी पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामी पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिले, ती सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्। त्यो कालेपत्री नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रीहरू हुन्। त्यसले गर्दा हामी यो बनाउने क्रममा नेपालको अब बजेटको साइज, पूर्वाधार पुँजीगत खर्च गर्न सकिने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि कुनै चिज नेपाल सरकारले खर्च गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पर्यो। त्यो भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे कन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा बाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा बाटो रह्यो। तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भन्यो भने ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उही लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ, रातिक धर्मै बजेट विनियोजन भएर बसिसकेको छ। अब कानुनी प्रत्या के अरे तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा रहिहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सँगै सरकारबाट राख्दै गर्दा हामीले कारण गर्न सकेनौँ, देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
1: हुन त अब अहिले बाढीको कारणले 1000+ व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने, बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो। हामीले के सिक्यौं यो अहिलेको विपदबाट सड़कको सन्दर्भमा?
0: सड़क सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफ लाइनसँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने स्पेसली हाम्रो पहाड़ी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जहाँसम्म लाग्छ हाम्रो अब जगले जति गरी यो भर्खरै बिग्रिएको कुरा नै यो सुधार नै धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन्, मैले समय निकाला नै यो भनेको छु, जति पनि पूर्वाधार छन् अब यस्ता किसिमका हिमतालको पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको यस्तालाई अप्ठ्यारो पर्न नबिग्रिने खालका पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले समझि निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बिहोर्नुपर्छ। यो विषयमा म सचेत छु। त्यही अनुसारले संघीय सरकार प्रदेश सरकारलाई मेरो तहबाट घचघाउने विषय गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
9: रसुवाको भोटेकोशी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली कांग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 27 गते शनिबार, सेप्टेम्बर 12 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको प्रतिपदा तिथि, प्राथमिक उपचार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव। दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवित भेटिने आशा।
1: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने। विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
0: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
1: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा। इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
0: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगिर दोस्रो साताबाट टेबल टेनिस खेलाड़ी प्राजना महर्जनलाई थाइल्याण्डमा जीत।
2: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
1: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि रसुहा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरेका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढ़ीमा 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.90 खर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढ़ीले सड़क पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिचुली एकमा सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढ़ाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुंगा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको टेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्यूपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
0: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा झाड़ा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढ़ी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
3: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्ड होल्डिङ सेन्टरमा शुरू भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। एक वर्षदेखि माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। एक वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनताहरूलाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा एक हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बाल बालिकाहरूलाई दादु र रुगुला वृद्धको खोप पनि प्रदान गर्नेछौ।
0: हैजासँगै टिटनाशक र दादुरा रूबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढ़ीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
1: यसैबीच सरकारले भोटेकोशी बाढ़ी पीड़ितलाई दशै अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माणका लागि 8,73,50,00,000 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,000 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
0: यसैबीच भोटेकुसी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जंगबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
1: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
0: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो त्यसमध्येका 25 हिमताल नेपाल छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सीमा पुनर्वस्तीको बहस विपदको जोखिम र स्थानीयको भविष्य
4: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठूलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको जबरजस्ती नगरौं प्रकृतिसँग सकिँदैन
0: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अलि फेरि ढिलो होला नि
6: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
5: ओहो तिमी त घरको खाने भएछौ नि
7: के को सरसल्लाह हो दुईजनाको
6: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
7: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
5: ए हो र राम सर म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र
7: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
0: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
1: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
1: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउं शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बाढी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध शीर्षकमा खबर प्रकाशित छ यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ भोटेकोसी बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका 14,000 भन्दा बढ़ी बाल बालिकाको पठन पाठन अवरूद्ध भएको छ मन्त्रालयका अनुसार तीन जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित भएका छन् त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1,859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ रावल आयोगले किटान गरेका अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्वेता सरकार मातहत ल्याउने निर्णय भएको छ अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्वेता हट्छन् यसका लागि नापी र मालपत कार्यालयलाई निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभामा उठाउँदैछन् यी पाँच एजेण्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरूद्ध पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने पितृपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाढ़ीका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
0: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेशी लिङलिङ टिमुरे घट्टेखोला रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रूबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेको सी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाई डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णुप्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद्युत आयोजना को बारेमा लेखिएको छ। कालीगोठको तिलागुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसैगरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको त्रास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमालमा हिमताल पहाड़मा पहिरो तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट पहिरो भूक्षय गेग्रान थुप्रिने बाढ़ी डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोड़िएको अध्ययनले देखाएका छन्। त्यसैगरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपालमा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने संयुक्त राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्यपूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरूद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कार्यवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ़दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार कार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपहरान्न 4 शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो दुई संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान एक जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहन यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
1: भोटिकोसी बाढ़ीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्ती बसाउने विषय। भोटेकोसी बाढ़ीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
4: पूर्व सूचना प्रणालीलाई थप विस्तार व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दश वर्षमा उल्लेख्य काम गर्यौं, प्रगति पनि उल्लेख्य हासिल गर्यौं। ठूला नदीहरूमा तराईको क्षेत्रमा बाढ़ीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेर अब पहाड़ी क्षेत्रमा अलिक बढ़ाएको छ। त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौं। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, संघ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौं। हामी सबैलाई चाहिँ यहाँले पनि विश्वास गरिदिनु, सहयोग गरौं। हामी सबै लाग्यौं भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौं भविष्यमा।
0: सरकारले चाहिँ पछिल्लो समय जुन सड़क निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुभएको छ कि सड़क नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो, त्यो कारणले हामी सड़कको किनारमा गएर बस्यौं, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नि 40 मिटर माथि मात्र सड़क बनाइदिएको भए हामी माथि बस्छौं भन्ने खालको पनि कुरा गर्नुभयो कि, यसमा चाहिँ के छ तपाईँको यो अब सड़क निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै शहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
4: अब यसलाई यसरी हेरौँ, सड़क जाला भाँसिएला सड़क फेरि पनि बनाउन सकिन्छ, तर सड़क नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौं। भलै राज्यले कानून बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सड़कको छेउछाउ, सड़क भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढ़ीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौंला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सड़कको छेउछाउ सुरक्षित देख्नुहुन्न, मोर सेफर लोकेशन खोज्नुहुन्छ, जानुहुन्छ।
0: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका शहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि शुरू गरिसक्नु भएको छ कि, अब यसमा चाहिँ अब बाढ़ी पूर्वानुमान शाखाको प्रमुख र बाढ़ीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
4: अब यसमा म दुईटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौं सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठूलो बाढ़ीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो नगरौं, र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढ़ी पछाडि मेलम्चीमा के देखिरहेका छौं भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठूला स्थायी घरहरू। त्यसकारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौं र यो बाढ़ीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौं, प्रकृतिसँग सकिँदैन।
1: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
1: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै
0: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी
1: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा इरान र साउदी सऊदी अरबका शीर्ष कूटनीतिज्ञ कार्टुनमा व्यङ्ग गर्न खोजिएको छ। योभन्दा केही दिन अगाडि जीएनजी आन्दोलनमा सदर प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कूल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्लेकार्ड रहेको छ भने अलि पर हेर्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन् माथि यस्तो लेखिएको छ, ठूलै परिवर्तन भइसकेको साथी, हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल।
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: देवतालाई हामीले स्वाभाविक ठान्छौं, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
1: बादलजीबाट शंकर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक कल आएर चाहिँ बुट्टा भनेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
0: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामनारायण थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव संकलनको काम सम्पन्न गर्यो। हजारौं एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने

0: सम्बन्धमा आफ्ना रायहरू सुझावहरू प्रस्तुत गर्नु भएको थियो। ती सबैमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल हो। बैठकले नै महासचिव शंकर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो। ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामबहादुर थापा बादलले पनि प्रतिवेदन लेख्नु भएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको। त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यसकारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ। अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ। त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन, तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमाले को लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 को निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिष्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यसकारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्ष भन्दा रूप पक्षलाई बढ़ी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ़ता मीडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौं। हामी महाधिवेशन भर्खरै सकिएको छ। महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटि निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिष्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको दुई तिहाई नजिकको सरकारले, बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बीचमा देखाइरहेको छ, अस्त व्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठूला ठूला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
1: बदनामी त कसरी बदनामी भएको छ, दुई चाहिँ नजिकको सरकारले त काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने,
0: अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्ट के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा, बाढ़ीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौं भनिरहेको बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ? त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थे होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौं, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौं। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि तिनीमै लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङ भित्र थुनिरहनु भएको छ। हिजो मात्रै पनि कुलमान
1: सरकारले प्रयास गरिरहेको छ नि त हैन विशाल भट्टराईजी,
0: पहिलो दिनबाट पहिलो दस गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेको थिए। एघार गतेबाट सुरु गरे यतिखेर त मान्छे सकुशल निस्किसक्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति शवहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौ। म अहिले पनि कामना गर्छु, धेरै ठूलो चाहिँ नि जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यही पुर्यायो सरकारको असक्षताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसंग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू विश्रृङ्खलताहरू त फरपस्तै छन्।
1: तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मीडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँबाट खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग।
0: होइन, अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले, केपी शर्मा अहिले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन, तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदैछ, जसमा दुईटै धारणा छ, केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नु भएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यू बनाएको अवस्था पनि छ, दुईटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ दशको बाढ़ी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठूलो गम्भीर त्रुटि चाहिँ गरेकै छ, त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 भन्दा बढ़ी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठूलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जल्ला जम्बा जम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन, यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो
1: भने
0: बनायो 5 दिन होइन, यत्रो दिन भयो, त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैची बोकेर जानु भएन उद्घाटन गर्न, अस्ति नै एउटा एकजना मान्छे चाहिँ सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार चाहिँ आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन, डायरी र उहाँको डायरी र चाहिँ उहाँको अरू सामग्री झोला हर्कैले बोकिरहेको छ पछाडि, त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने, आफ्ना सामग्रीहरू सामान्यत कतिपय अरूलाई दिइँदैन बोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिया छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ, यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न, यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउनेका लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्थ्यो होला, हिजो अस्ति देख्नु भने शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कै अनुहारका शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठूलो संकट बनाउँदै लगेको छ। 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ, यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने,
1: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न होइन, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ, अब नेपालले के गर्ने, विपत्तिसँग जुझ्न विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्नु त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैन नि त होइन।
0: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो, उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाव सुझावहरूको कारणले जाने हुनुभयो, के अरे त्यो एकदम सकारात्मक कुरा हो, जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्, अहिले खास गरी भन्यो भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छ, छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि, तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौं, त्यही कारणले गर्दा ग्लोबल वार्मिङ को समस्या अहिले हामी कहाँ हिमतालहरु फुट्ने हिमाली क्षेत्र क्षयीकरण हुने त्यसको प्रत्यक्ष प्रभाव तटीय क्षेत्र में हुने कुरा गंभीर समस्या को रूप में आई नै सक्यो। अब हाम्रो संभवत कयौं हाम्रा हिमालबाट बगेर आउने नदीहरु अधिकांश त हिमालबाटै बगेर आउँछन् तिब्बतबाटै आउँछन् माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरुमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन् घरहरू बनाएर बसेका छ ठूलो संख्यामा जनता यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने त्यो पनि अकल्पनीय खालको आउने यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो। यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौं भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बीचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौं भने यसले हामीलाई असाध्यै राम्रो गर्छ। होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठूलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ। त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढंगले ठिक विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन घोषणा गरेर पनि आउँदैन बाजा बजाएर पनि आउँदैन तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ। काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ। एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न त्यसलाई ढाकछोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो तर त्यहाँ बैठकमा
1: रवि लामिछानेजीले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नुभएको छ
0: होइन ठिक छ उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो तर एउटा सच्चाई के हो त भनेदेखि जतिसुकै ठूलो सीट संख्या आएको प्रधानमन्त्री भए पनि थोरै सीटमा आएका अरू प्रतिपक्षीहरू भए पनि यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफै नै बोलाउनु पर्छ किनभने संसदमा त्यहाँ छवटा पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन् राष्ट्रिय पार्टीहरू छन् उनीहरूलाई बोलाउने छलफल गर्ने सहयोगको अपेक्षा गर्ने सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त। प्रधानमन्त्री चाहिँ कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने बैठक बोलाउन नमिल्ने फेस गर्न नमिल्ने अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने चार पाँचजना नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ। त्यसकारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ हाम्रो त 10 गते बाढी आयो 10 गते युवा संघको नेतृत्वमा क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो अलिकति त्यहाँ अध्ययन गर्यो भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएका थियौं अन्य राष्ट्रको टोली राहत लिएर गयो औषधिहरू सामग्री लिएर गयो त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो त्यसपछि भोलिन्टियर फोर्स जानुभयो अहिले पनि म तपाईँलाई बताउँछु रसुवा र नुवाकोटमा हाम्रो जीफन्डको टोली 100 जनाको टोली तैनाथ भएर विनोद श्रेष्ठको नेतृत्वमा अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नुभएको छ पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेरै बस्नु भएको छ भोलिन्टियर फोर्सको त्यति नै ठूलो संख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ। अहिले पनि युवा संघले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कूलहरू घरहरू चाहिँ को हिलो पन्छाउने काम गरिरहेको छ अनिराश्वीको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 दिन बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कूल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर त्यसपछि उहाँ नुवाकोट जानुभयो हामीले के भनेका छौँ भने हामी त यस्तो विपदको बेला राजनीति होइन हामी विशुद्ध चाहिँ उद्धार राहत पुनर्स्थापना पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौं भनेर हामीले सुरुदेखि नै भने पनि हो गरी पनि रहेका छौं अझै पनि हामी गर्न तयार छौं तर त्यो त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ। यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन् 5,000 भन्दा बढी मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो गम्भीर कुरा होइन। त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौ। प्रधानमन्त्रीको भिजिट सफल होस् त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बीचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता हो।
1: हस्, विशाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्त,
1: नेकपा एमालेका नेता विशाल भट्ट, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बस्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाईबाट बस्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डाखुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फूलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेंगी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
3: हर विषयमा सरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
0: डिस होम इन्टरनेट। आदरणीय श्रोता, हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौं। वादी पहिरोले प्रताड़ित छन् नागरिकहरू, राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन्। हामी आज तपाईंलाई फेरि लैजान चाहन्छौ बाढ़ी प्रभावित क्षेत्र नुवाकोट, धादिङ, रसुवा, विशेष गरी रसुवा क्षेत्र निकै प्रताड़ित बनेको एउटा परिस्थिति छ। आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: हजुर, नमस्ते, धन्यवाद।
0: बुचुङजी, केही समय अगाडि हामीले कुराकानी गरेका थियौं, तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ? त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन्, बाटो ट्र्याक खुल्यो, अब तपाईँहरूसँग ओभरदोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा?
4: सर, अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन, किनभने अहिले जति पनि यो राहत उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ, अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ। र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
0: अहिले पनि,
4: किनभने त्यहाँ सड़क सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ। त्यो भएर अहिले पर्याप्त जहाँ सड़कको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ, र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन, र हामी चाहिँ प्रशासनसँग हार गुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ। तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू, घर परिवारहरू पूर्ण नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन।
0: भनेपछि अझै पनि समस्या छ त्यहाँ, होइन? राहत पाएका छैन, अब बासस्थान त होला, बस्नलाई होला, पकाउनलाई सम्म होला, तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू, दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला, त्यसको कस्तो प्रबन्ध छ त्यहाँ?
4: त्यही एकदमै समस्या, जटिल समस्या निस्किरहेको छ, किनभने त्यहाँ जो हो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन, त्यहाँबाट पैदल यात्रै गर्ने बाटो पनि छैन, त्यहाँ पुरै कनेक्ट नै टुटेको, अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेगुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ। र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए नि पुर्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ, र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र संघ सरकारलाई पनि फोन गरेर, यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर, अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत चाहिँ ढुवानी गर्नुपर्छ, त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 लोडले पुग्ला, तर त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ, अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छौँ भन्ने एनजिओहरू पनि आउनु भएको थियो, तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ।
0: सरकारले सहजै तरिकाले उडान अनुमति दिनुपर्ने होइन यो दुःखको समयमा भने
4: दिनुपर्ने, यो के भइरहेको छ हामी बुझ्न सक्दैनौँ, किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू जुन मानिस जिउँदो उद्धार, घाइते उद्धार, लास व्यवस्थापनमा खटिरहेको होला, अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो राख्थे तर अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो र जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनु पर्थ्यो र जहाँ सड़क पहुँच भएको क्षेत्रहरूमा धेरै एनजीओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ तर पनि यसरी जहाँ सम्भावना छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनु पर्थ्यो जस्तो लाग्छ मलाई।
0: ए भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत र उद्धारमा समस्या देखिएको छ अहिले होइन राहतमा विशेष गरी राहतमा समस्या देखिएको छ
4: एकदमै राहतमा एकदमै समस्या छ अहिले मेरो पालिकाको नागरिकहरू मलाई पनि बारम्बार फोन गरिरहेको छ अब यो यति तपाईँहरूले चाँडो राहतको व्यवस्था पनि गर्न सक्दैन भने हामीसँग तुल नुन र तेलको चाहिँ पुरै अब समस्या जटिल भयो बरु हामी आलु खान्छौँ अलिअलि भएको पिठो खान्छौँ तर तपाईँहरूले नुन तेलको व्यवस्था गरिदिनु भनेर एकदमै फोन गरेर टचर दिइरहेको अवस्था छ र कतिपय नागरिकले अब के भन्नसम्म थालिसक्यो भने पुरै गाउँलाई निकालिदिनु बजार क्षेत्र अथवा तपाईँहरूले कहाँ लानुहुन्छ होल्डिङ सेन्टरमा लानु हामी गाउँबाट निकालिदिनु अब यसरी बन्धक बनाएर राहत पनि नपुर्याउने यो अवस्था हो भने हामी आन्दोलन गर्छौँ भन्ने अवस्था पनि सृजित भइरहेको छ।
0: अब भनेपछि त्यहाँको सरकारको कोर्डिनेसन जस्तो अब तपाईँ त गाउँपालिका प्रमुख हो स्थानीय तहको प्रमुख भएको नाताले चाहिँ सरकारसँगको कोर्डिनेसन कस्तो छ तपाईँको मागमा सरकार कतिको लचक छ सुनिरहेको छ कि छैन?
4: अहिले आएर यो अलिक पछिल्लो चरणमा आएर अब समन्वय अलिकति ट्र्याक जोडेको छ योभन्दा अगाडि जुन घटना घटेको 2-4 दिनसम्म पुरै भद्रगोल अवस्थामै थियो त्यहाँ चाहिँ स्थानीय सरकार र संघीय सरकारको राम्रो कनेक्ट छ जस्तो त मलाई लागेन अहिले फेरि मिटिङ बसेर अब चाहिँ एकचोटि हामी जिल्लामै विवाद व्यवस्थापन समितिको मिटिङमै बसेर त्यो राहत व्यवस्थापनको लागि पनि केन्द्र सरकारले बटुल्ने अनि प्रदेश सरकारले व्यवस्थापन गर्ने र स्थानीय सरकारले वितरण गर्ने भनेर एउटा निर्णय बसिसकेपछि अहिले चाहिँ एकदमै कनेक्ट जोडिरहेको अवस्था छ सर।
0: अब सरकारले कोर्डिनेसन त गरिरहेछ नि तपाईँले भन्नुभएको छैन हेलीको पर्याप्त सुविधा दिनु पर्यो हामीलाई केही संस्थाहरूले चाहिँ त्यहाँ राहत दिन्छु भनिरहनु भएको छ भनेर कोर्डिनेसन गर्न सक्नु भएको छैन कि नसुने हो सरकारले?
4: होइन त्यो हामीले चाहिँ बारम्बार अनुमति दिनु भनेर पत्रहरू पनि लेखिरहेको अवस्था छ त्यहाँ चाहिँ एक एक दुई फ्लाइट हेलीले पुग्दैन 100 पटक चाहिँ ध्वनि गर्नुपर्छ भनेर हामीले पत्र पनि लेखेका छौँ यता जिल्ला प्रशासन कार्यालय यता केन्द्रीय विपद प्राधिकरण कार्यालय सबै समितिलाई हामीले पत्र लेखेर दगदगाइरहेको अवस्था छ र यसलाई अहिले चाहिँ अलिकति 2 दिन भयो अस्तिदेखि चाहिँ अलि हेलीबाटै ओसारिरहेको अवस्था छ प्रशासनको पहलमा तर त्यो पर्याप्त होइन अब यसलाई चाहिँ हरेक गाउँलाई पुरै गाउँ नै नाकाबन्दी भएर बसिसकेपछि प्रत्येक गाउँलाई एक बोरा चामल एक पाकेट नुन एक लिटर तेलको व्यवस्था चाहिँ पुर्याउन सके भएपछि त बुझ्थ्यो भन्ने नै हो र त्यहाँ चाहिँ लगभग 1200-1300 घर परिवारलाई त्यो राहत पुर्याउनलाई एकदम जटिल पनि छ एउटा त्यो सानो हेलिकप्टरले 6-7 बोरा चामल बाहेक बोक्न सक्ने अवस्थाहरू देखिएन त्यसपछि हामीले ठुलो हेलीले पनि ओसार्नुपर्छ भनेर यामै 17 बाट चाहिँ अलिक ठुलो धेरै राहत चाहिँ बोक्न सक्छ भने बुझियो र यसको लागि हामी गाउँपालिकाबाट हाम्रो जनप्रतिनिधि कर्मचारी साथीहरू र त्यहाँको स्थानीय पब्लिकहरू मिलेर हामीले हिजोसम्ममा हामीले चिलिमे अनि गोल्जुङ बेसी भन्ने ठाउँमा चाहिँ हामीले हेलिप्याड यामै 17 ल्यान्ड गर्न सक्ने हेलिप्याड पनि हामीले तयार गरेको छौँ अब त्यहाँ राज्यले अब हेली उडान कतिको अनुमति दिन्छ र हेली उडान मार्फत कतिको ध्वनि गरिदिन्छ भन्ने चाहिँ हामी आशामै रहनेछौँ।
0: अब अलिकति उद्धारको कुरामा के छ त्यहाँ उद्धारको काम त्यो एरियामा सकिएको हो कि उद्धार पनि हुँदैछ?
4: मेरो एरियामा एकदमै उद्धार चलिरहेको छ त्यहाँ चाहिँ 2-3 सुरुङ हाइड्रो पावर सुरुङहरू भएको हुनाले त्यो भित्र अझै पनि नागरिकहरू चाहिँ जिउँदो हुन सक्छ भनेर त्यो अनुमान पनि गरिरहेको अवस्था छ त्यहाँ चाहिँ सुरुङमा चाहिँ एकदमै जटिल त्यो सुरुङमा उद्धार गर्नको लागि धेरै जटिल स्थिति सिर्जना भएर अनि धेरै साथीहरू लागिरहनु भएको छ सुरक्षाकर्मी साथीहरू हाम्रै गाउँपालिकाको भने त्यो सुरुङलाई सुरुङको पहुँच स्थानसम्म बाटो पुर्याउन हाम्रो 2-3 मेसिन चाहिँ परिचालन गरेर अब हाम्रो गाउँ भित्रका सडकहरू जहाँ ध्वस्त भएर त्यहाँ नागरिकहरूले शास्ति बोकिरहँदा पनि हामीले पहिलो प्राथमिकता उद्धार रह्यो भनेर हाम्रो दुईटा मेसिन पनि त्यही सुरुङ उद्धारको लागि चाहिँ परिचालन गरिरहेको छ।
0: सरकारसँग यहाँको आग्रह के छ दादा दादै, के भन्नुहुन्छ?
4: सरकारले चाहिँ त्यहाँको नागरिकलाई अहिलेको जटिल समस्या भनेको राहत व्यवस्थापन नै हो र जुन राहत व्यवस्थापन गर्नको लागि त्यहाँ जुन सड़क सञ्जाल छैन मान्छे पैदल यात्रा गर्ने बाटो छैन यसलाई चाहिँ हेलीको ढुवानी मार्फत चाहिँ पर्याप्त पुर्याउनु पर्छ नभए त त्यहाँको नागरिकहरूले धैर्यता टुट्नेछ फेरि यो दुःखद घडीमा त्यहाँ आन्दोलनहरू अथवा त्यहाँको जनगुनासोहरू व्यापक उठ्नेछ भन्ने चाहिँ म अनुरोध गर्छु सरकारलाई।
0: हस् हाबुजुङजी, यहाँको महत्वपूर्ण समयका लागि र त्यहाँको जानकारीका लागि धेरै धेरै धन्यवाद। नमस्कार। आमा छोदिङ म गाउँपालिकाका अध्यक्ष बुजुङ तामाङ। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी ऐप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडीटीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी। अब क्लासिक टेक मा आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुनेछन्।
3: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिव अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो एनआरएन 99.1।

0: नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौं। शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
1: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 400-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अठाउँ छ भने ती घर बसेका छन्। त्यस्तो
2: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
1: बाढीमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नु पर्ने हो कि भन्ने चाहिँ त्यही डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
2: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
1: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
2: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
1: अब त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3-4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
2: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
1: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत यता आयो पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
2: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ। अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
1: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन। अब दुईतिहाईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसमा पनि प्रतिपक्षी
2: बोलेको कुराहरू
1: बोल्न होइन, बोल्न त तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन्, नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
2: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा गचगच आउने त तपाईँलाई हो नि त जनताले, होइन जनता सामु चाहिँ तपाईँले यी कुराहरू कसरी
1: होइन जनता सामु त भनिराखेका छौँ हामीले त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ जस्तो अहिलै चाहिँ अब यो कृष्णवीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनुपर्छ पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनुपर्छ त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ अब धादिङ पुरै अहिले सदरमुकाम नै कटअफमा परेको छ यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ त्यस कारणले त्यो पहिलाको पुल लगेको छ त्यो पुल निर्माण गर्नु पर्यो त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ
3: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो
0: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ
4: हो सक्छ जनताको आवाज संसदसम्म पुग्छ कानून निर्माण प्रक्रियामा जोडिन्छ
3: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ
0: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
1: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ सक्नु पर्छ फेरि
5: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू
6: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पुगेर
0: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी
0: हरेक बिहिबार बेलुका 7:30 बजे पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे कार्यक्रम हेलो सांसद
2: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ
1: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेर थरीथरीका मान्छेहरू हुन्छन् त्यहाँ त्यसले समस्या बनाएको छ अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन् विद्यार्थी उहारी छन् कतिपयको विद्यार्थी पारी छन् विद्यालय महाविद्यालयहरू उहारी छन् तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले
2: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो
1: अब नीति निर्माण र कानून बनाउने तपाईँले भन्नुभयो होइन त्यसमा सक्रिय भएर लागिराखेको छु म अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो बजेट आयो त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू अन्य किसिमका ऐन कानुनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो अब त्यसलाई मान्ने नमान्ने त्यही सरकार पक्षको भूमिका हुन्छ अब दुई तिहाईको सरकार छ अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन जायज कुरा भनेको कुरो कुनै न कुनै त लागू नगरी सुखै छैन हेर्नुहोस् तर चाहिँ अब तत्कालै लागू गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ फेरि
2: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन् किनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि
1: अब संसदको चाहिँ त्यहाँ आएका ऐन कानुनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरूमा मिल्दैन होइन कतिपय मिल्छ कतिपय मिल्दैन अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो त्यो लिइ नै हालिन्छ विज्ञहरूसँग राय लिने अध्ययन गर्ने अब डकुमेन्टहरू अरू अध्ययन गर्ने पुराना ऐन कानून अध्ययन गर्ने नयाँ विधेयक अध्ययन गर्ने त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
2: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेच र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ होइन। संसदलाई साँच्चैकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने थलो बनाउने तपाईँले तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
1: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद। संसद त्यहाँ त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त। प्रतिपक्षीको ड्युटी त सरकारका कमजोरीहरू देखाइने नै हो। त्यस कारणले त्यो देखाएको हो त्यसलाई अब कसरी दुनियाँले कसरी बुझेका छन् त्यही दाउपेज त्यो दाउपेज साउपेज केही छैन दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू अब समितिका कामहरूमा सहभागी हुनु पर्यो। त्यसमा यो अहिले तपाईँसँग कुरा गर्दा गर्दै अर्को बैठक छ त्यही समितिको त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाग्ने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन् ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्षी दलहरूको भूमिका त्यसमा हामी काम गरिरहेका छौँ।
2: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
1: परिवर्तन भएको छ जनताको आवश्यकता पुरै पुरा भएको छैन त्यो पाटो मान्छु मैले होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु। अनि जनताको आवश्यकता हिजो म जुन बेला यहाँ काठमाडौँ एसएलसी दिने काठमाडौँ आउनु पर्थ्यो म हिँडेर आउनु पर्थ्यो कति दिन लगाएर आउनु पर्थ्यो त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त उस्ता कहाँ उस्ता उस्तै छ। अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो त्यो कुरो। त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन् हाम्रा ज्ञानका सीमितता पनि छन् त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कमजोरी होला नेताहरूका पनि केही कमजोरी होलान् र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
0: नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढ़ी र बाढ़ीपछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौं।
7: यी समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो प्रहरी अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा छँदै थिए। यो चुनौतीका बावजुद अहिले चाहिँ डेडिकेटली टनेलको रेस्क्यु कामहरू भइरहेका छन् हरेक दिन प्रोग्रेस छ। यो नै हाम्रो लागि सुखद कुरा हो अहिले पछिल्लो समयमा। अब अरू विचरा अरू उद्धार गर्ने कामहरू टनेलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। रातको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वटा मध्ये 13 वटाको सड़क सञ्जाल टुटेको छ। पुनस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मकरमा 580 जना चाहिँ हुनुहुन्छ।
8: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
7: म 2 चोटि गइसकेँ।
8: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ?
7: यस्तो भयो यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौं होइन। मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट योबाट योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचको जर्नी गरेको छु। किनभने मैले बुझे अनुसार मैले कसो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्ष्मी मैलिङ स्याउ बेसीको सडक वास आउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिन चरणमै पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नौ नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डिब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोलेँ यो विषयमा, मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति समन्वयकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफ आफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
8: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
7: सबैभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो, कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, संघले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
8: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
7: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो, यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। होइन अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घज गराएँ, हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छु। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कार्यवाही अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु। होइन मैले त्यही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस्, मैले संविधानकारी भूमिका गर्नुपर्ने पूरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहे पनि छु र भोलि पनि गर्छु।
8: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मातहतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
7: होइन यस्तो छ हजुर, जे जे भए पनि म रसा जिल्लाको जनप्रतिनिधि हो, अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरा त्यसमा पछि लाग्नु भने मैले कसरी मेरो जनतालाई राहत पुग्ने, उहाँहरूको समस्याहरूलाई कसरी सरकार समक्ष पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो। होइन उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान उहाँहरूको आवश्यकता मैले राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुराहरू होइन, नेपाली नागरिकलाई हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यस्तो सोच्नु हुन्न भन्ने भावना साथ जति जे जे जस्तो जस्तो अप्ठ्यारो आउँदाखेरि पनि मैले सरकारको लाई घचाउने कुरा र उहाँ हामीले समन्वयकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेको छु।
8: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँबस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षेत विक्षेत अवस्थामा छ, होइन ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
7: अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छन्, हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामी सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट संघीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले संघको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामीले निरन्तर लागिरहेछौँ। मेरो रसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
3: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
9: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो सक्छ, जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
3: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
9: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
1: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
5: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
6: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पुग्दैन, अखन त यहाँ खेती नपाइन्छ।
9: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
9: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
7: सांसद तपाईँले जुन कुरा अहिले बाटो उठाउनु भयो,
8: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही ओडा अध्यक्षलाई पनि भेटेका थियौँ।
7: हजुर, होइन लच्याङदेखि जहाँ ओडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
8: थियो, हामीले पनि देखिदिएन चाहिँ।
7: यस यस, होइन अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने, यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास इन्डतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने, धेरै समस्या आएको रसुवाको एउटा बाटो छ, सरमगरीको बाटो, बजेट विनियोजन पनि भएको छ। हामीले पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामीले पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिले। यी सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ, ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्। त्यो कालेपत्रे नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रेहरू हुन्। त्यसले गर्दा हामी यो बनाउने क्रममा नेपालको अब बजेटको साइज, पूर्व पुँजीगत खर्च गर्न सक्ने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि, कुनै चिज नेपाल सरकारले खर्चै गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पर्यो। त्यो भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे फन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा बाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा बाटो रह्यो। तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भन्ने पनि ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उही लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ, रातिकै धर्मै बजेट विनियोजन भएर बसिसकेका छ। अब कानुनी प्रक्रिया के अरे, तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा भइहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सँगै सरकारबाट राख्दै गर्दा हामीले कार्यान्वयन गर्न सकेनौँ। देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ। त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
8: हुन त अब अहिले बाढीको कारणले 1000+ बढी व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन, त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने, बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो। हामीले के सिक्यौं यो अहिलेको विपदबाट सड़कको सन्दर्भमा?
7: सड़क सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफ साइन्ससँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने, स्पेसली हाम्रो पहाड़ी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई झन्सो लाग्छ हाम्रो अब जगले जति गरे नि यो भर्खरै बिग्रिएको कुरा नै, यो सुधार्ने पनि धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन्, मैले सम्बन्धित निकायलाई नै यो भनेको छु, जति पनि पूर्वाधार छन्, अब यस्ता यस्ता किसिमका हिमतालकड पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको, यसलाई नै अप्ठ्यारो पर्न नबिग्रिने खालका पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले सम्बन्धित निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बिहोर्नुपर्छ, यो विषयमा म सचेत छु। त्यही अनुसारै संघीय सरकार प्रदेश सरकारलाई मेरो तहबाट घचघराउने दिशन गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
0: रसुवाको भोटेकोशी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली कांग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी
0: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 9 बज्यो।

0: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली सेना सहितको उद्धार टोलीले चिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माणमा महत्वपूर्ण सफलता हात पारेको छ। गत भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सड़क सञ्जाल जोड़िएको हो। भौगोलिक चुनौतीका बीच 3.5 दिनको अथक प्रयासपछि 1050 मिटर लामो ट्र्याक खुला गरिएको छ। यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेसी तर्फबाट सड़क निर्माण शुरू गर्दा पहिले एक्सावेटर प्रयोग गरी 550 मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात बाँकी रहेको कड़ा पहरा चिर्न नेपाली सेनाले 9 पटक नियन्त्रित ब्लास्टिङ गरी थप 500 मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो। पहरा फोर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमी जलविद्युत आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ। भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले आजै वा भोलिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ। उद्धारमै सहभागी पूर्व मन्त्री कुलमान घिसिङका अनुसार सुरुङमा फँसेका व्यक्तिहरू सकुशल रहेको आशा जीवित छ। अब 100 मिटर सिचो लिएपछि विद्युत क्रियासम्म पुग्न सकिनेछ।
2: यसैबीच नेपाल प्रहरीले बाढ़ीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। यो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण र पुनस्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकता दिएको छ। भौगोलिक विकटताका कारण उद्धारकर्ता एवं किनाइन समेत पुग्न नसक्ने अवस्थामा ड्रोनको प्रयोग गरी हराइरहेकाहरूको खोजी जारी राखिएको छ। बाढ़ीका कारण अवरूद्ध सड़क खुलाउन एवं सड़क नभएका स्थानमा ट्विन मार्फत सुरक्षित आवत जावतमा सहजीकरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
1: फुर्के खोलाको पुल बगाएपछि अवरूद्ध पृथ्वी राजमार्गको वैकल्पिक मार्ग परिवाटार मास्टर सड़क आजदेखि एकतर्फी खुलेको छ। सड़क साँग्रो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागू गर्दै एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टारबाट परिवाटार हुँदै धादिङ बेसीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजे भित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ। यसै गरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परिवाटार हुँदै मास्टार गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परिवाटार पार गरिसक्नुपर्नेछ। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फोसरेटार र क्यूरिनी हुँदै गल्छीतर्फ आवजावत गर्न सकिने प्रहरीले जानकारी दिएको छ।
2: लमजुङ र मनाङ जोड्ने बेसी शहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका धारापानीमा सड़क ढलान गर्न आज दिनभर सड़क बन्द गरिने भएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द रहनेछ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्दैछ। सड़क साँगुरो हुनका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि उहाँले बताउनुभयो। अहिले बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै पनि प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।
1: कास्कीको पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढ़ाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार हालसम्म बस पार्कमा 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी छन्, जसमा 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी तथा 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन्। महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ। महानगर प्रमुख धनराज आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई अघि बढ़ाइने बताउनुभयो। उहाँका अनुसार बस पार्क क्षेत्रका सुकुम्बासी बस्ती व्यवस्थापनको बाँकी प्रक्रिया भोलिदेखि फेरि अगाडि बढ़ाइनेछ।
2: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल केन्द्रित रहने सचिव महेश बस्नेतले बताउनुभयो। हिजो बसेको बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र सदस्य सचिव शंकर पोखरेलका दुई समानान्तर प्रतिवेदन पेश भएका थिए। त्यसक्रममा बादलसँग पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको नोकझोक परेको विषय सार्वजनिक भएको छ। बादलले बैठक शुरू हुने बित्तिकै अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हटाउन महासचिव मरिमेटेर लागि परेको बताएपछि सवाल जवाब शुरू भएको थियो। अध्यक्ष विष्णुप्रसाद पौडेल र पृथ्वी सुब्बा गुरूङले थापालाई एमालेको इतिहास पढ्न नै सुझाव दिएका थिए। उनीहरूले बादलले ल्याएको दस्तावेज प्रतिवेदन नभई अभिमत मात्र भएको बताएका छन्। आजको बैठकमा ती दुवै प्रतिवेदनलाई समायोजन गरी एक बनाउने र साझा निष्कर्ष निकाल्ने प्रयास हुनेछ। त्यसपछि सो निष्कर्षमा सचिवालय हुँदै केन्द्रीय कमिटीसम्ममा छलफल गरी आवश्यक निर्णय लिइनेछ। एमाले निर्वाचन समीक्षा लगायतका लागि भन्दै कार्यदल बनाएको थियो। साथै प्रदेशमा गरिएको अध्ययनले नेतृत्व फेर्नुपर्ने सुझाव दिएको नेताहरू बताउँछन्।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुला पर्व आज सम्पन्न हुँदैछ। काठमाडौँ उपत्यकाको नेवार समुदायले मनाउने यो पर्वका अवसरमा मौलिक बाजागाजा सहित भोज खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ। पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ। गुला धर्म नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। विशेष गरी काठमाडौँ उपत्यका बौद्ध नेवार समुदायले विशेष महत्वका साथ यो पर्व मनाउँछन्। यो पर्वमा मौलिक बाजा बजाउँदै हाकु पटासी पहिरेका महिलाले बौद्ध, चैत्य, इष्टदेवता गणेश, भीमसेन, भैरव लगायतका देवी देवताका मन्दिरको परिक्रमा तथा दर्शन गर्ने परम्परा छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाले ड्रोन आक्रमणपछि आफ्नो महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी अधिकारीहरूका अनुसार बिहिबार बिहान पाइपलाइनमा पटक पटक ड्रोन हमला भएको थियो। आक्रमणमा केही मानिस घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। थप क्षति हुन नदिन र सुरक्षाका लागि पाइपलाइन बन्द गरिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। क्षतिको मर्मत तथा पुनस्थापनाको काम भइरहेको पनि मन्त्रालयले बताएको छ। साउदी अरबले पाइपलाइनमा आक्रमण गर्ने केही ड्रोन इराकी भूभागबाट प्रक्षेपण गरिएको दावी गरेको छ। यद्यपि तत्काल इराकमाथि जवाफी कार्यवाही नगर्ने साउदी सरकारले जनाएको छ। इराकी प्रधानमन्त्रीले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्न इराक सरकारलाई समय दिन आग्रह गरेपछि साउदी अरबले तत्काल सैन्य कार्यवाही नगर्ने निर्णय गरेको हो। यसैबीच इराकले सावधानीका रूपमा इरानसँगको सीमामा रहेको सलामसिया सीमानाका बन्द गरेको छ। साथै साउदीमाथि भएको आक्रमणका दोषीको खोजी तीव्र पारिएको छ। इराकी प्रधानमन्त्री अली फालिह अल जैदीले मैसान प्रान्तबाट ड्रोन प्रक्षेपण भएको पुष्टि भएपछि घटनाको छानबिन गर्न समिति गठन गर्नुभएको छ। मैसानका अपरेशन्स कमाण्डरलाई पदबाट हटाइएको छ। साउदी अरबले भने आफ्नो सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ।
2: अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि अहिले नेपाल र यूएई बीचको खेल जारी छ। बायुमासो बल क्वालालम्पुर मलेसियामा जारी खेलमा नेपाल टस जितेर पहिले ब्याटिङमा आएको छ। ताजा अवस्थामा नेपालले 28 ओभरमा 2 विकेट गुमाएर 136 रन बनाएको छ। नेपालका लागि ईशान पाण्डे 13 रन बनाएर आउट भएका छन् भने अर्जुन कुमार 43 रन बनाएर आउट भएका छन्। अहिले मोहम्मद आसिफ शेख 66 रन र रोहित कुमार पौडेल 5 रन बनाएर क्रिजमा छन्। सेमीफाइनल खेलमा ओमान विरूद्ध 87 रनको फराकिलो जीत निकालेको नेपाल उच्च मनोबलसहित मैदानमा उत्रिएको छ। आजको विजेता टोलीले आगामी वर्ष हुने एसिया कप एक दिवसीय क्रिकेटमा स्थान बनाउनेछ। एसीसी प्रिमियर कपको सन् 2023 को फाइनलमा पनि नेपाल र यूएई भिडेका थिए, जहाँ नेपालले यूएईलाई 7 विकेटले पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता शक्तिशाली टोली भिड्ने एसिया कपमा स्थान बनाउन पाउनु नेपालको ठूलो सपना हुने गरेको छ। सन् 2023 नेपालले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई जहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको इतिहास छ।
1: अब मौसम, देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने जनाएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। राति देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: चिलिमी जलविद्युत आयोजनाको सुरुङ जोड्ने पहुँच मार्ग निर्माणमा सेनालाई सफलता। खोज र उद्धार व्यवस्थित गर्न प्रहरीले शुरू गर्यो विशेष अपरेशन।
1: पृथ्वी राजमार्गको वैकल्पिक मार्ग आजदेखि एकतर्फी संचालनमा। पोखरा महानगरले सुकुम्बासी र भूमिहीनको व्यवस्थापन प्रक्रिया अघि बढ़ाउँदै।
2: एमालेमा पार्टी पुनर्गठन कार्यदलभित्रै विवाद, आज पनि बैठक बस्दै प्रतिवेदनमाथिको छलफल जारी रहने।
1: ड्रोन आक्रमणपछि साउदीद्वारा इस्ट वेस्ट तेल पाइपलाइन बन्द। इराकी भूभागबाट हमला भएको दावी, तत्काल जवाफी कार्यवाही नगर्ने।
2: र एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई बीचको खेल जारी। ब्याटिङ गरिरहेको नेपालको सन्तुलित प्रदर्शन।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: के छ र हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
9: All in one mart, helping make your life easier.

0: भोलि त तिजको दर खाने दिन मादलहरू सबै ठिक पार है
1: हजुर तयार गर्दैछु म हजुर
2: सुन्नु बुन्नु हजुर भोलि गाउँमा तिजको नाचगान हुँदैछ अरे
3: हामी पनि नाचौँ मलाई त मन पर्दैन अहिलेका तिजका गीत
0: के भन्छ यो किन मन पर्दैन मलाई थाहा छ तिजको गीत कस्तो हुन्छ भनेर भोलि सिक्ने जस्ता गीत कस्ता हुन्छन् गीत कस्ता हुन्छन् नाच भनेर
1: भोलि त म हजुरको पालाका पुराना गीतहरू पनि भनिदिन्छु हजुर
0: कुरै छैन ए राजा भोलि त मैले गीत गाउन जान्छु अरे
1: नलाने
0: छोडेरै जाने
3: अनि पोपोहरू पनि आउनुहुन्छ
0: आइहाल्नुहुन्छ

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: वा हिमालयवाटर.com.np लॉगिन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक मुलुकको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँले हालैको भोटेकोशी विपदप्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार र चिनिया जनतालाई धन्यवाद समेत दिनुभएको छ। उहाँले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोड़िएको बताउनुभयो। त्यसैले वातावरणीय झटका तथा प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, समन्वित पूर्व तयारी तथा क्षेत्रीय सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भएको भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने बताउनुभयो।
2: कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकाले हिमाली क्षेत्रमा पनि बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनु भएको हो। राजदूत झाङले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने भन्दै विपद व्यवस्थापनमा क्षेत्रीय तथा सीमा पार सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। चीनिया राष्ट्रपति शी जिनफिङको भनाई उद्धृत गर्दै उहाँले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने बताउनुभयो। गत अगस्त 16 बाढ़ी तथा पहिरोपछि चीनले नेपाललाई 24 लाख अमेरिकी डलर नगद सहयोगसहित ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार ढुंगा लगायत राहत सामग्री उपलब्ध गराएको उहाँले बताउनु भएको छ। विपद व्यवस्थापनका लागि सुरुङ्गोद्धार, डीएनए पहिचान तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका 24 जना विज्ञ समेत नेपाल पठाइएको राजदूत झाङले जानकारी दिनुभयो।
1: रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तथा तत्काल दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान गर्न स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत मूल्यांकन गर्ने भएको छ। स्वास्थ्य सेवा पुनर्स्थापना तथा समृद्धिकरणका लागि मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहकार्यमा मूल्यांकन गर्न लागेको हो। मूल्यांकनका क्रममा बाढ़ी प्रभावित क्षेत्रमा अति आवश्यक स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य संस्थामा भएको क्षति, औषधि तथा स्वास्थ्य सामग्री आपूर्ति, रोग निगरानी प्रणाली र आपतकालीन पूर्व तयारीको अवस्थाबारे अध्ययन गरिनेछ। त्यस्तै स्वास्थ्य सेवा प्रवाहमा परेको असर तथा प्रभावित स्वास्थ्य संस्थाको अवस्था समेत मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ। तत्काल स्वास्थ्य सेवा पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री र अन्य साधन स्रोतको आवश्यकता समेत पहिचान गरिनेछ। मूल्यांकनबाट प्राप्त निष्कर्षका आधारमा स्वास्थ्य क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माणका प्राथमिकता निर्धारण गरिने भएको छ। साथै भविष्यमा आउने विपदका बेला स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर सञ्चालन गर्न दीर्घकालीन कार्ययोजना बनाउन समेत सहयोग पुग्ने मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार मूल्यांकनले बाढ़ीबाट तत्काल देखिएका स्वास्थ्य समस्या मात्र नभई स्वास्थ्य प्रणालीका संरचनागत कमी कमजोरी पहिचान गर्नेछ। यसका आधारमा विपदका समयमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन
2: गरिएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हाल 16 जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको जानकारी गराउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढ़ीमा अभिभावक भएका बालबालिकालाई कक्षा 12 सम्म शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनु भएको छ। बाढ़ी पहिरोका कारण 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभएको छ। यही भदौ 10 गते रसुवामा बाढ़ी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाइ छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढ़ाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन तथा वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढ़ाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिलाओ।
4: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। त्रिशुली बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको कृष्णभीर सड़क खण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। योजना प्रमुख अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढ़ाइएको जानकारी दिनुभयो। वहाँका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबढ़ हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। आज कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 वटा बुलडोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेको उहाँले बताउनुभयो। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम शुरू गरिनेछ। नयाँ ट्र्याकको सब ग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप 2-3 दिन लाग्ने उहाँले बताउनुभयो।
1: स्रोत नखुलेको भारतीय मुद्रा सहित वीरगंजबाट एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक चक्रबहादुर मल्लका अनुसार भारू 4,50,000 सहित भारतको मोतिहारी पलवाना पलानवा थाना 10 का 55 वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका 500 रूपियाँ दरका 891 थान र 200 दरका नोट र 100 दरका 43 थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभयो।
2: अब अन्तर्राष्ट्रिय समाचार। चीनिया राष्ट्रपति शी जिनपिङ 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज नयाँ दिल्ली पुग्नु भएको छ। उहाँलाई भारतका केन्द्रीय राज्यमन्त्री जितेन्द्र प्रसादले स्वागत गर्नुभएको हो। शीले आज बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सन् 2020 को गलवान झडपपछि शीको यो पहिलो भारत भ्रमण हो। सन् 2019 मामल्लापुरममा मोदीसँग भएको अनौपचारिक भेटपछि उहाँ पहिलोपटक भारत पुग्नु भएको हो। दुई नेता बीचको भेटलाई भारत चीन सम्बन्ध सुधारको प्रयासको रूपमा पनि हेरिएको छ। मोदीसँगको भेटमा भारत चीन सम्बन्ध, सीमा क्षेत्रमा शान्ति र स्थिरता तथा दुई देश बीचको सहकारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। वास्तविक नियन्त्रण रेखा एलएसीमा लामो समय तनाव रहे पनि दुवै देशले सम्बन्ध सुधारका लागि संवाद अघि बढ़ाउँदै आएका छन्।
1: एसएससी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याइ रहेको छ। ताजा अवस्थामा यूएईले 47 ओभर 5 बलको खेल सकिदा 9 विकेटको क्षतिमा 265 रन बनाएर खेलिरहेको छ। नेपाल जित नजिक पुगेको छ। यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा नेपालले 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेलेका थिए। यो खेल जित्ने टोली एसिया कपमा स्थान बनाउनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: प्राकृतिक विपद सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको परराष्ट्र मन्त्री खनालको भनाई। विपदको सामना गर्न नेपाल चीन मिलेर अघि बढ्नुपर्नेमा चीनिया राजदूत माओमिङको जोड।
1: रसुवा बाढ़ीपछि स्वास्थ्य आवश्यकता र पुनर्स्थापनाको मूल्यांकन गरिँदै बाढ़ी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित।
2: बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढ़ाउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय। कृष्णभीरको सड़क 3 दिनभित्र संचालनमा ल्याउने तैयारी।
1: चीनिया राष्ट्रपति सी 7 वर्षपछि भारत भ्रमणमा आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने।
2: र एसएससी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: मेरो बाबा देखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रसुवा बाड़ीमा 1800 हेक्टर खेतीयोग्य जमीन नष्ट सम्बन्धी खबरबाट, गत भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढ़ीले करिब 1800 हेक्टर कृषि योग्य जमीन नष्ट गरेको छ भने हजारौं पशुपक्षी मरेका छन्। एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले शान्त पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ। एफएओको प्रारम्भिक मूल्यांकन अनुसार कृषि योग्य जमीन, माछा पोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आमदानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढ़ाएको छ।
7: नेपाल प्रहरीको टिम्बुरेटु त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम गरिरहेको जनाएको छ। कमान्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ परीक्षक एसएसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्थापन गरिएको छ। 46 नेपाली र एक भारतीय गरी 47 शवको डीएनए परीक्षण गरिएको छ। यसमध्ये 8 महिला, 1 बालक, 7 बालिका छन्। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी छ। प्रहरीको लेबल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। प्रहरीले बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापन सँगै बेपत्ताको खोजीलाई निरन्तरता दिएको छ। टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन, सहजीकरण गर्नका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरेको जनाएको छ। अपरेशनका क्रममा बाढ़ीले पुरिएका घर तथा विभिन्न संरचनामा महत्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिनुभयो। फेला परेका शव वा शरीरका अंगका मुसुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न टोलीले सहजीकरण गरिरहेको जनाएको छ।
6: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ।
7: बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि 16 जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढ़ी पहिरोबाट 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढ़ीका कारण अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 सम्मको शिक्षा सुनिश्चित गरिने बताउनुभयो। आवश्यकता अनुसार त्यस्ता बाल बालिकाका लागि तत्काल आवश्यक विद्यालयको व्यवस्था गरिने उहाँको भनाइ छ।
6: बोटेकोसी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल संचालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल एक अस्पताल विदुरमा संचालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित ओपीडी वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको छ।
7: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमद्वारा आज आयोजित काष्ठमण्डप संवाद श्रृंखला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भुटेकोशीको हालैको बाढ़ीले नेपाल र चीन बीचको सीमा केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नियतिमा जोड्ने क्षेत्र भएको बताउनुभयो। भदौ 10 गतेको भुटेकोशी बाढ़ीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपद पछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग प्राविधिक सहायता तथा जल विज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभएको छ।
6: रसुवाको बोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाषिएपछि अवरूद्ध भएको चितवनको कृष्ण भीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भाषिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा मुगलिन सड़क योजनाका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: soy. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई. नागरिकता भाई पुग्छा. हर एक घर को खुशी घर घर में LG. LG Life's Good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ. घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ. उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो. किसिङले जेएनटी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवामा निराशा बढ़ेको र विदेशिनी दर झन दुप्पर भएको टिप्पणी पनि गर्नुभएको छ.
3: पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मध्य प्रदेश सरकार तथा सरकारवालाहरूबीच भएको छलफलमा तनाव भएको छ. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी आजको कार्यक्रममा तनाव भएको हो. शिक्षा मन्त्री पोखरेल तनाव भएपछि कार्यक्रम छोडेर भाग्नु भएको छ. उहाँलाई सुरक्षाकर्मीले जोगाएर बाहिर निकालेका छन्। कार्यक्रम स्थलमा तनाव भएको भिडियो सार्वजनिक भएको छ.
2: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढ़ाउने निर्णय गरेको छ. आज बसेको मन्त्रीपरिषद बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढ़ाउने भएको हो. सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढ़ाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो. उहाँका अनुसार बजेट होलिडेको अवस्थामा रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढ़ाउने निर्णय भएको छ.
3: सल्यानको त्रिवेणी गाउँपालिका पाँच सिंकम्पा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ. अरू तीनजना घाइते भएका छन्. आज बिहान सिंकबाट लुहाम हुँदै डाङतर्फ जाँदै गरेको लु प्र 02001 ज 0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो. दुर्घटनामा त्रिवेणी गाउँपालिका छ पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका पाँच सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्लीबहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ. रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्लीबहादुरको पचरका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ. घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका पाँच सिमका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ. अन्य घाइतेहरूमा त्रिवेणी पाँचका 29 वर्षीय पारस बोहरा र त्रिवेणी छकी करिब 42 वर्षीय लालमती बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ.
2: मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रसार गर्दै आर्थिक वर्ष 83-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने अथवा कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो. मन्त्रालयका अधिकृत सातौं बच्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 83 असार मशान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको छ.
3: नौदलीय अग्रगामी मोर्चाको मध्य प्रदेश समन्वय समितिले जनकपुरमा संघर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। जनकपुर उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा मध्य प्रदेशका 5 जिल्लाबाट महिला तथा पुरूष कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ। मोर्चाको मध्य प्रदेश स्तरीय बैठकले संगठन विस्तार र जनपरिचयका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणमा सप्तरी, सिरा, धनुषा, महोत्तरी र सरलाईका नेता तथा कार्यकर्ता सहभागी छन्। कार्यक्रममा उपेन्द्र यादव, डाक्टर सिके राउत, प्रभु शाह, जनार्दन शर्मा, रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूको उपस्थिति छ।
2: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीदारले 15 महाधिवेशनका लागि जिल्ला जिल्लामा प्रतिनिधि पठाएको छ। देउवा समूहले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकतामा गठन गरेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधि खटाएको हो। जिल्लादेखि वडासम्मका विभिन्न 6 तहका अधिवेशनका लागि 3 असोजभित्र तयारी समिति गठन गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
3: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन, रूख काट्न जानका लागि वनयात्रा गर्न जाने साइत भोलि 28 गते आइतबारको बिहान 9:53 साइत रहेको समितिका अध्यक्ष एवं सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। रूख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभयो। लिङ्गो नगर प्रवेश गराइने साइत असोज 3 गते बिहान 8:05 रहेको समितिले जनाएको छ।
2: रसुवाको भट्टेकोशी नदीको बाढ़ीले बगाएको गरगाना फेला पारेर नियतवश लुकाएर राखेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजरी गाउँपालिका 6 बच्छेटारका 35 वर्षीय रामबहादुर तामाङ छन्। 10 पदौको बाढ़ीमा नुवाकोटको मितुर नगरपालिका 1 तिर्सुली बजारमा लीला बहादुर बोगटीको घर बगाउने क्रममा बगेका गरगहना पदौ 11 गते तामाङले फेला पारेको र नियतवश लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी गटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: भी ले ले आयो नया LG Essential सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन AC को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको शिक्षा सिंचाई आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुसार पछिल्लो समय शिक्षा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनु भएको छ बजेट र जनशक्तिको अभाव नभई अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उहाँले जानकारी दिनुभएको छ उहाँका अनुसार हालसम्म योजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भएको छ
3: रसुवाको भुटेको सीमा आएको बाढ़ीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुनुभएको छ करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो साउन 1 गतेदेखि सुचारू रहेको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो तर भुटेकोशी बाढ़ीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो
2: रसुवाको भोटेकोसीमा आएको बाढ़ीका कारण 12 बैंकका 17 शाखा प्रभावित भएका छन् राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार 7 अर्ब 24 करोड़ रूपियाँ बराबरको क्षति भएको हो
3: अब विदेशका खबर भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ सम्मेलनमा चीनिया राष्ट्रपति शी जिनफिङ रूसी राष्ट्रपति भ्लादिमिर पुटिन इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी छन् भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको ट्यारिफको दबाव बढ़िरहेको चुनौतीका सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको छ बिना डलर सीमापार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनका प्रमुख एजेण्डा छन् दुई एसियाली शक्ति बीचको सम्बन्ध सुधार गर्ने प्रयास स्वरूप चीनिया राष्ट्रपति शी आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ सन् 2019 यो उहाँको पहिलो भारत भ्रमण हो उहाँको विमान दिल्ली स्थित पालम एयरबेसमा अवतरण गरेको थियो शी यसअघि सन् 2019 भारत जानुभएको थियो त्यस क्रममा चेन्नई नजिकैको मामलामपुरमा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच अनौपचारिक शिखर वार्ता भएको थियो सी नयाँ दिल्ली पुग्न अघि चाइना सर्दन एयरलाइन्सले 6 वर्षपछि भारत र चीनबीच सीधा उड़ान सेवा पुनः शुरू गर्ने घोषणा गरेको छ
2: साउदी अरबले बिहिबार भएको ड्रोन आक्रमणपछि पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ जसका कारण पम्पिङ स्टेशनमा आग लागेर केही व्यक्ति घाइते भएका छन् साउदी ऊर्जा मन्त्रालयले पाइपलाइनमा धेरै पटक आक्रमण भएको बताएको छ तर अहिलेसम्म कुनै देश वा समूहले जिम्मा लिएको छैन साउदीले ड्रोन इराकबाट आएको दावी गर्दै तत्काल जवाफी कार्यवाही नगर्ने निर्णय गरेको छ
3: अब खेल खबर तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स यूएईलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो यससँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो गत संस्करणको विजेता बनेको यही भने एसिया कप 2027 स्थान बनाउन वञ्चित भयो फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यही 49.1 ओभरमा 269 रनमा अल आउट भयो उसका लागि राहुल चोपराले 105 बलमा 3 चौका र 4 छक्का सहित अभिजित 100 रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन नेपालका लागि बलिङतर्फ करण केसीले तीन, ललित नारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह हेरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले एक एक विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बाइमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ्स खेले। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै आज गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रनको पारी खेले। एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो छैठौं अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह हेरीले 18, बसिर अहमदले अभिजित 15 र ईशान पानेले 13 रन जोडे।
2: एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख आज प्लेयर अफ द म्याच बने। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाए। आसिफले एक दिवसीयमा दोस्रो शतक हानेका हुन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभरि 17 विकेट लिए, तर आजको फाइनलमा भने उनले एकमात्र विकेट हात पारेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: रसुवा बाढ़ीले 1800 हेक्टर खेतीयोग्य जमीन नष्ट, हजारौं पशु पंक्षीको मृत्यु, बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य लगातार जारी, सब व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता, प्रभावित क्षेत्रमा मनोपरामर्शदाता परिचालन।
2: नेपाल चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई, अवरूद्ध कृष्णवीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी, प्रधानमन्त्री राहत कोषमा सहयोग बढ़दै हालसम्म 13.5 अर्ब जम्मा।
3: बाढ़ी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल, विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई, मध्य प्रदेशमा सहभागी शिक्षा मन्त्री तनाव भएपछि बाहिरिए, इन्द्रजात्राको साइत सार्वजनिक, आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने।
2: युक्रेन र मध्य पूर्व युद्ध साथै विश्वव्यापी तनावबीच भारतमा ब्रिक्स नेताहरूको बैठक शुरू, ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन, हर्मोजको विकल्प पनि बन्द।
3: र यूएई विरूद्ध 44 रनको जित निकाल्दै नेपाल बन्यो एसिसी प्रिमियर कपको च्याम्पियन। नेपालले बनाए दोस्रो पटक एसिया कपमा स्थान, सन्दीप बने प्लेयर अफ द टुर्नामेन्ट, आसिफ शेख प्लेयर अफ द म्याच।
2: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: समुचको विकल्प पनि बन्द एनभीएलको उपाधि अन्नपूर्णलाई।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढ़ाउँछ। यात्रुहरूको सुरक्षा भन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कड़ाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढ़ी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा यूएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको यूएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
3: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौं र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। प्लेयरहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुशी छु यो समय, यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनुहुन भन्ने आग्रह गर्न चाहन्छु।
2: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले यूएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातीदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने,
4: अहिले चाहिँ नेपालमा देशैभर नै बाधा लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै धेरै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी, बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाड़ी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
2: कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने

0: सम्भावना छ। रसुवाको भोटेकोसी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 भन्ने छ। सम्पर्कविहीन करिब 5130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
0: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुंगा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
2: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सौगा जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा

0: विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1,800 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ, बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओका अनुसार बाढ़ीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
1: कतिका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढ़िसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोगक्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्पन्न गरेका छौँ। क्षेत्रको बाह्र व्यवस्थापनको हामीले विधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
0: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोड़िएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50,00,000 ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनपीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20,00,000 प्राप्त गरेको छ।
2: रसुवाको भोटेकोसी बाढ़ीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
3: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
2: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृंखला मिलिजुली नेपाली। पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने

0: फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सी आइएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्य कुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाण्डुमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढ़ीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज प्रिफ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
4: बाढ़ीपछि तपाईले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
5: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिशा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
4: पानी कम्तीमा एक भूलको उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपी राख्न, झिंगा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढ़ीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेशा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढ़ीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
6: 10 फिट 5 फिटसम्मको हिलो छ यहाँ भित्र, सिसाहरू फुटेको हुन सक्छ, घरको झ्यालहरूको फलाम रडेर हुन सक्छ। अब हामीले खाल्डै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुन सक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन। त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँ घरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरको देखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
4: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जा लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ। अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी
7: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने समन्वय गर्ने उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श जानकारी सल्लाह सुझाव पाउन सक्छौ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौ। बाल बालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौ।
4: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
8: सागुनो पनि लगाउँथे, सागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो सागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
3: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
1: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
12: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथानी बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। छब्बीस पातीभेरा गाउँपालिका वडा नम्बर सात खोरीका मकर बोहरा:
13: पहिला त हामी जौ लगाउँथ्यौं, वा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्से लगाउँथ्यौं। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्रायः जो मान्छेहरू अब त्यो खेती गर्न अलि छोड्या जस्तो लाग्यो।
12: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर सातका प्रयागराज जोशी:
8: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथे, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पथी पनि हुने, सबैलाई पथी हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
1: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
14: चाड पर्वमा पनि विशेष खालको परिकारहरू बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौं।
1: बाल बालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
15: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी:
16: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त काम गरिरहेका छ सर। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब फन्ने बेलामा हामी एक महिनामा एकचोटि फ्याँक्छौ, यो गर्नु भन्छौ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने।
15: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
1: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ, त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
17: युएलाई पराजित गर्दै नेपाल एसएससी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म संचालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरूङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हौस आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज आठौं भाग। आजको भागमा हामी रसुवा बाढ़ीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्थलको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौं।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी आठ बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्रै होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढ़ी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढ़ीका कारण 1,57,050 महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ। संयुक्त राष्ट्रसंघीय निकाय यूएन उमनका अनुसार यो तथ्याङ्क मुख्य रूपमा रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रको हो। प्रभावित मध्ये झण्डै 43,000 महिला तथा किशोरीहरूलाई तत्काल विशेष मानवीय सहायता, खाद्यान्न, सुरक्षित खानेपानी र स्वास्थ्य सेवा आवश्यक रहेको देखिएको छ। सरकारी तथ्याङ्कले प्रभावित क्षेत्रमा 43,065 जना महिला र 32,021 जना बाल बालिका रहेको देखाएको हो। मुख्य गरी किशोरी तथा महिलाको गोपनीयता तथा उनीहरूको सुरक्षामा तत्काल सरकारले गम्भीर भएर सोच्नुपर्ने अधिकार कर्मीहरू बताउँदै आएका छन्।
1: बाढ़ी, पहिरो तथा अन्य विपदका समयमा किशोरीहरू थप जोखिममा पर्न सक्छन्। सुरक्षित आश्रयको अभाव, भीड़भाड़, अपर्याप्त शौचालय तथा सरसफाई, महिनावारी व्यवस्थापनका सामग्रीको कमी र हिंसाको जोखिम बढ़न सक्छ। त्यसैले राहत तथा उद्धारका क्रममा किशोरीको सुरक्षा र आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। किशोरीहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा बस्ने व्यवस्था गर्नुपर्छ। सम्भव भएसम्म परिवार, महिला स्वयंसेवक वा विश्वासिलो व्यक्तिको निगरानी र साथ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन्। आश्रय स्थलमा किशोरीका लागि छुट्टै सुरक्षित र प्रयोग गर्न सहज शौचालय तथा स्नान स्थल हुनुपर्दछ। महिनावारी भएका किशोरीलाई प्याड, साबुन, सफा पानी, भित्री कपड़ा लगायत आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ। तर होल्डिङ सेन्टरमा यस्ता व्यवस्थापन छन्। हामीले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको देवीघाट स्थित श्री ज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आउनुभएका दुईजना किशोरीसँग कुराकानी गरेका छौं।
2: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पढ्न पाउनु पर्यो, छिटोभन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बाढ़ीले गर्दा हाम्रो पढाइ पनि भएन। हजुर, के भयो भने पढ्नुहुन्छ? राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने, त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो, अनि स्कुल जाने अनि पढ्ने। अब त्यस्तो डर चाहिँ लाग्दैन होला। मम्मी बुवाहरूलाई अब के भन्नु, अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्ञान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्ञान जोगियो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्ट चाहिँ सही हो, मान्छेको ज्ञान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, खुसी राख्ने, त्यस्तै सबै आफ्नै अगाडि देखेको
3: छ। अब त्यो भिडियोहरू
2: पटक पटक आइरहन्छ नि त सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्ट नराम्रो लाग्छ
3: भिडियोहरू नआइदिएको हुन्थ्यो
2: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह एक दुई वर्ष बच्चाहरू पनि आइरह पुरै बच्चाहरू यो जमिन भएको आइरहेको छ त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेको यहाँको बसाइ चाहिँ कस्तो छ बसाइ अब ठिकै छ अब काहीँ नबस्नु भएन हो अलिकति भन्न पाएँ अब गाह्रो त गाह्रै सुत्ने कस्तो छ व्यवस्था सुत्ने हामी म्याटमा सुतिर हो उता अहिले अहिले जस्नाहरू पनि दिनुभएको छ ठिकै छ
3: अहिले जस्नाहरू मसलाहरू लाग्दो रहेछ नि होइन
2: हजुर
3: लामखुट्टी हाल्नु
2: लाग्छ अलिअलि अब आयुर्वेदिकभित्र बिरामीहरू पनि हुन्छ गाह्रै छ
3: सुत्नु लाग्छ नि लाग्दैन सुत्नलाई रात
2: लाग्छ
3: कतिजना छ कोठामा तपाईँहरूको अब अहिले
2: कोठा भनेर छुट्टै कोठा होइन यस्तो प्यासेजमा हो सबैजना पनि धेरैजना हुनुहुन्छ
3: अढाई सयमा
2: हजुर
3: स्कुलको प्यासेजमा
2: होइन आयुर्वेदिक
3: ए आयो उहाँ
2: हजुर
3: प्यासेजमा सुत्ने गराएको छ
2: त्यहाँनिर त्यस्तै त हो अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पऱ्यो नि त अनि रुममा सुत्नु मिलेन नि त
3: प्यासेजमा सुत्ने गरा
2: सबैजना त्यही हो हजुर
3: प्यासेजमा भित्रको
2: हजुर
3: तपाईँहरू पनि
2: सबैजना
3: अनि निन्द्रा लाग्छ
2: अनि निन्द्रा त लाग्दैन के गर्छ अरू केही उपाय पनि छैन
3: कतिजना सुत्नुहुन्छ प्यासेजमा
2: है धेरैजना हुनुहुन्छ कन्या त खै अहिलेसम्म सुत्छु
3: अहिले सम्झ्दाखेरि जना होला भन्ने
2: हुनुहुन्छ होला अब प्यासेजमा धेरै हुन्छ लामो हुनुहुन्छ दस बिसजना पच्चिसजना सयजना
3: त्यस्तो सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
2: फ्यामिली मिलेर
3: लहरै हुन्छ कि अलिक फरक फरक
2: लहरै हुन्छ
3: डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले कि
2: अब डर त लागिहाल्छ नि अब त्यो चोरहरू आइरह भन्ने सुनिरह डर त लाग्छ
3: अनि तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ
2: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै
3: के चाहिँ भयो के चाहिँ मन परेको छैन अलिक व्यवस्थित छैन अलिक यो नै राम्रो भयो त्यो भन्ने जस्तो
2: यस्तो त बस्ने ठाउँ मात्रै हो बस्ने ठाउँ छैन अब अरू लुगाहरू खानेकुराहरू दिइरहनु भएको छ नि त अब बस्ने ठाउँ चाहिँ अलि राम्रो भइदिई
3: सेपरेट भयो
0: मुख्य गरी विपद र द्वन्दमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ बाढ़ी प्रभावित क्षेत्रमा बाल विवाह यौन हिंसा दुर्व्यवहार तथा बेचबिखनको जोखिम पनि बढ़न सक्ने भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् उनीहरूको सुरक्षाको सवाल मात्र नभई मनोपरामर्श सेवा अर्को महत्वपूर्ण पाटो मानिन्छ कैयौंले परिवार गुमाएका छन् कैयौंको भविष्य नै अधुरो भएको छ भने कैयौंले आफ्ना साथीभाइहरू गुमाएका छन् यस्तो अवस्थामा किशोरीहरूलाई मनोपरामर्श सेवा महत्वपूर्ण मानिन्छ मनोविद प्रणव राज रेग्मीसँग हामीले यस्तो अवस्थामा कस्तो मनोपरामर्श आवश्यक पर्छ भनेर सोधेका छौं
4: ट्रमाको कुराहरू आउन सक्छ हैन सो पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरु पनि पार्ट मेजर पार्टहरु छ हुन्छ तपाईँको अब बिस्तारै यो एङ्जियसनेसहरू बढ्दै गयो भने भोलिदिन एङ्जाइटीमै परिणत हुनसक्छ अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन या लस देयर होम्स यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो सो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलिदिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ भोलिको दिन र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ चान्स लाइक टु हाई सो यो मेजर पार्ट भयो यो सँगसँगै भोलि दिनमा अब अरू पनि कुराहरू चाहिँ थपिन सक्छ सो अहिलेलाई चाहिँ यति भनौँ यो पार्टमा चाहिँ
5: अनि अहिले हामीसँग भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन अब यदि कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ
4: ओके यो पनि चुनौतीको कुरा हो जस्तो हामीले सोध्दै गर्दाखेरि अब होइन एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सहरू हुन्छ होइन जस्तो हामीले कुरा गर्दै गर्दा चाहिँ कस्तोसम्म चाहिँ हामीले चाहिँ यहाँ एउटा कुरा पायौँ भन्दाखेरि चाहिँ 4 दिनदेखि सुत्न सक्नु भएको छैन 1 घन्टा जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुन सक्छ यो प्रब्लम्सहरू सो उहाँहरूलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ नि एउटा उहाँलाई चाहिँ इमोसन रेगुलेसन गर्न सक्नु पर्यो मेजरली. उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन. सो उहाँ अहिले काहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ. बिसाइड दिस उहाँहरूले आफ्नो छरछिमेक छैन, साथीभाइ छैन, उहाँले कहाँ गएर त्यो कुरा बोल्ने भन्ने कुरा, त्यो कुरा चाहिँ एक्सेसेबल छैन क्या.
6: सो
4: एकदमै मेजर हो सर यो, किनभने पहिले त घाँस बास कपास हो मेजर प्राइमेरी. सो एउटा वान स्टार्टिङ भइसकेपछि स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ. सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ. सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइकोसोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्किन्छ. अब हाम्रो बायो साइको सोसियल मोडल भन्छौँ हामी काम गर्दै गर्दा. सो सोसियल मोडल पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो. र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले निभाउनु पर्छ.
5: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ.
4: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हाम्रो चाहिँ यो डिएसएम 5TR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक स्टेटिक म्यानुअल भन्छौँ त्यसलाई. त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ, र मोर इन्टु चाहिँ ICD भन्छ है, इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ. सो जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छन् र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ डिएसएमको पोर्सनमा हुन्छ. सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन कुन कुराको चाहिँ बढी थट आयो, सिम्टम्सहरूलाई चाहिँ मेजरली चाहिँ त्यहाँ ट्रेसिङ पनि छ. सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, टुल टेस्टहरू हुन्छन्, त्यो गरेर पछि हामीले चाहिँ यसलाई यसरी भनेर चाहिँ टोक्न मिल्छ. तर कतिपय कुरामा चाहिँ नर्मल र एबनर्मल कसरी छुट्याउने यो स्थिति भन्दाखेरि चाहिँ तपाईँको दैनिकी कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन, तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटी भन्दा अलिक बियोन्ड गयो होइन, तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाले, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्न भयो भने चाहिँ त्यस पछाडि दे निड टु सिक हेल्प. त्यो हेल्पमा चाहिँ सबै आउँछ साइकोलोजिस्ट काउन्सिलर
5: भनेको दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो. यदि कुनै असर गरेको छैन भने चाहिँ यसलाई
4: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन. यस जस्तो म पनि अब यो प्रब्लममा परे, मलाई नि गाह्रो हो भने मैले सहन सकेँ भने हजुरले सहन नसक्नु पनि हुनसक्छ. सो आफ्नो सहने क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या. सो एउटालाई कसैलाई सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई सानो कुराले पनि गाह्रो पार्छ भने कतिलाई त्यसले फरक पर्दैन. सो उसले कोपिङ मेकानिजम कसैलाई रेजिलियन्स भनौँ न. सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुन्छ नि, हामी पनि रेजिलियन्सको पार्टमा हुन्छौँ, त्यो पनि एउटा मेजर पार्ट हो.
5: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाढीपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ.
4: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर, एउटा मेजरली चाहिँ कहिले काहीँ चाहिँ फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुन सक्छ. सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्थ चेक गराइदिनु पर्ने हुन्छ. जस्तो अब निन्द्रा लागेको छैन, कति दिनदेखि लागेको छैन होइन, कति दिन भयो, गाह्रो भएको छ कि छैन. जस्तो अघि म माथि गएको थिएँ यहाँ आयुर्वेदिक अस्पतालमा पनि, त्यहाँ डक्टर्सहरू पनि हुँदो रहेछ. सो उहाँले चाहिँ एन्टी डिप्रेसन मेडिसिन्सहरू पनि दिनु, किनभने प्रायः मान्छेहरूलाई चाहिँ त्यो पनि पहिलेदेखि खाइ पनि रहनु भएको रहेछ दबाईहरू होइन. तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको होइन. सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ होइन. तर कतिखेर फरक पार्छ भने चाहिँ उसलाई एकदमै मेजरली गाह्रो पार्यो, तपाईँको यो प्याटर्न बढ्दै गयो भने चाहिँ त्यो भर्मिलिटी तपाईँले उहाँलाई मान्छेलाई हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ होइन. देयर आर लट्स अफ सिम्टम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिभिरिटी बढ्दै जान्छ मान्छे. सो त्यसले गर्दा नि उसलाई निन्द्राको कुराले चाहिँ गाह्रो हुन्छ होला, बडीमा कन्ट्रोल हुँदैन होला होइन, तपाईँको अरू फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला. सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ.
1: रसुवामा आएको विनाशकारी बाढ़ीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबार विहीन बनायो. कैयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ. तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढ़ी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्। उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ. बाढ़ीपछि सुरक्षित आवासको अभाव, भीड़भाड़युक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ. त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ। सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ। यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपड़ा, पौष्टिक आहार आदि। बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौं।
2: नानीको साथमा गाह्रो त छ होइन, नाउँको होइन, मच्छरले टोक्ने हेर्नु नि दिनुभएको छ।
3: धुप दिनुभएको छ, धुपले भागेन
2: खै छैन, माथि खाटमा त्यहाँ गर्मी हुन्छ, म त सुत्ने छु, मेरो नानी सुत्दिन रातै भयो, रोको रोइ रोको रोइ गर्छ। खाट होइन त्यो त्यो यो त स्कुल हो नि त, स्कुलको ऱ्याक हो त्यो,
3: राखमाथि ठाउँ चाहिँ बनाइदिनु भएको रहेछ।
2: त्यो पनि त्यहाँ ठाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको खासमा।
6: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोका कारण राजमार्ग अवरूद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याइ बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र बिहिबार 40,000 शुक्रबार 40,636 थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरेका छन्। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले यही भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेपलाञ्चोक स्थित उद्योगका सिलिण्डर 12 पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ।
3: ग्यासको सहज आपूर्ति नभएको भन्दै विपक्षी दल र विद्यार्थी संगठनहरूले लगातार जसो विरोध प्रदर्शन गर्दै आएका छन्। आज नेकपा बहुमतले माइतीकर मण्डलामा प्रदर्शन गरेको छ। उनीहरूले महँगी उच्च र ग्यास अभाव हुँदा सरकारले नदेखेको आरोप लगाएका छन्। ग्यास अभाव भएपछि सामाजिक सञ्जालदेखि संसदसम्म सरकारको विरोध भइरहेको छ।
4: यही भदौ 23 गते रातीको भूकम्पपछि उपल्लो मुस्ताङको लुमानथाङ गाउँपालिकाका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात कटाउन बाध्य भएका छन्। लुमानथाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्नेच्युडको भूकम्पको धक्काले लुमानथाङका 80% घर चर्किएका छन्। लुमानथाङको दिव्यदीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्ने नमिल्ने भएको हो।
3: उत्तरी गोर्खाको मोनास्लो क्षेत्रमा आरोहीहरूको चहल पहल बढ़ेको छ। शरद ऋतुमा मोनास्लो हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू धमाधम आधार शिविर पुग्न थालेपछि चहल पहल बढ़ेको हो। 8,163 मिटर अग्लो मोनास्लो हिमालको काखमा रहेको बेस क्याम्पमा शिखर चुम्ने सपना बोकेका आरोही र उनीहरूका सहयोगीहरू आवश्यक तयारीमा छन्। पर्यटन विभागका निर्देशक सूरज घिमिरेका अनुसार यस वर्ष मोनास्लो हिमाल आरोहणका लागि 35 आरोहण दलका 422 जनाले अनुमति लिएका छन्। अनुमति लिनेमा 313 जना पुरूष र 109 जना महिला छन्। विभागको तथ्याङ्क अनुसार यो सिजनमा अन्य हिमालको तुलनामा मोनास्लो हिमाल आरोहण गर्ने विदेशीको संख्या बढ़ी छ। किलर माउन्टेनका रूपमा परिचित मोनास्लो आरोहण गर्न अहिलेसम्म 18 ट्रेकिङ एजेन्सी मार्फत 190 जना आरोही सामागाउँ पुगिसकेका छन्।
4: कास्कीको पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढ़ाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार हालसम्म बस पार्कमा 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी छन्, जसमा 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी तथा 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन्। महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ। महानगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई अघि बढ़ाइने बताउनुभयो।
3: पोखरा महानगरले रसुवाको उत्तर गया गाउँपालिकाका बाढ़ी पहिरो प्रभावित परिवारका लागि 5 ट्रक राहत सामग्री पठाएको छ। महानगरका प्रमुख धनराज आचार्यले पोखरामा संकलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित प्याकेज बनाएर उत्तर गया पठाइएको जानकारी दिनुभयो।
4: स्रोत नखुलेको भारतीय मुद्रा सहित वीरगंजबाट एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक चक्रबहादुर मल्लका अनुसार भारु 4,50,000 सहित भारतको मोतिहारी पलानवा थाना 10 55 वर्षीय अशोक कुमारले आज पक्राउ गरिएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डेकीमा लुकाइएका 500 रूपियाँ दरका 891 थान, 200 दरका नोट र 100 दरका 43 थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभयो। प्रहरी कानुसर कुमारलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चीनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायतका नेताहरू सहभागी भएका छन्। भारतले शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। एसिया, पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति र जल यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढ़िरहेको, चुनौतीको सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन आयोजना गरिएको हो। बिना डलर सीमा पार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनको एजेण्डा बनाइएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथ निर्णायक बन्नुपर्ने बताउनु भएको छ। ब्रिक्स सम्मेलनमा उहाँले विश्व व्यवस्थामा सुधार हुनुपर्नेमा जोड़ दिनुभएको हो। विश्व व्यवस्थाको अहिलेको संरचना पिरामिड आकारको रहेको उल्लेख गर्दै मोदीले शक्ति र निर्णय लिने अधिकार माथिल्लो तहमा केन्द्रित भएको बताउनुभयो। तल्लो तहमा ती निर्णयबाट प्रभावित राष्ट्रहरू रहे पनि ती निर्णयलाई प्रभावित गर्न उनीहरूले नसकेको भन्दै ग्लोबल साउथ निर्णयकर्ता बन्नुपर्ने र त्यसको नेतृत्व लिन आफू तयार रहेको मोदीको भनाइ छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको छ। आज भएको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएईलाई 44 रनले हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको हो। उपाधि जितेसँगै नेपाल दोस्रो पटक एसिया कप एक दिवसीय क्रिकेटमा छनौट भएको छ। मलेसियाको बायोमास ओभरमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएईले 49.1 ओभरमा सबै विकेट गुमाएर 269 रन मात्र बनाउन सक्यो। युएईका राहुल चोपड़ाले अभिजित 100 रनको योगदान गरे। सोहेब खानले 52, तनिष सूरीले 42, कप्तान हरप्रीत सिंह भाटियाले 33 र खुजैमा तानवीरले 15 रन बनाए। नेपालका करण केसीले 3, ललित नारायण राजवंशीले 2 तथा दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झा, बसीर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेले। अर्का ओपनर अर्जुन कुमार 43 रनमा रन आउट भए। गुलशन झाले 52 रनको अर्धशतकीय पारी खेल्दा रोहित पौडेलले 40 तथा दिपेन्द्र सिंह अहिले 18 रनको योगदान दिए। युएईका इब्राज अहमदले 4, खुजैमा तनवीरले 2 विकेट हात पारे। एसिया कपको आगामी संस्करण सन् 2027 बंगलादेशमा आयोजना हुँदैछ।
3: यता नेपाल भलिबल लीग एनबीएलको उपाधि भने अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ। फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 को सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कवडालमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20 लाख रूपियाँ प्राप्त गरेको छ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा पहिलो पटक आयोजित प्रतियोगितामा 6 पुरूष टोली सहभागी थिए। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: कार्यक्रममा बोल्दा बोल्दै विरोध भएपछि शिक्षा मन्त्री पोखरेल भाग्न बाध्य। जनकपुरमा प्रदेश स्तरीय भेला गरेर मधेसी नेताहरू सरकार विरूद्ध खनिए।
3: अदालतमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको प्रधान न्यायाधीशको दावी। एउटा अदालतबाट भएको आदेश अर्को अदालतबाट प्रमाणित गरेर लिन सकिने।
4: चिलिमेट जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माण। रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालन।
3: विश्वव्यापी तनावका बीच नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन शुरू। विश्व व्यवस्थामा ग्लोबल साउथ निर्णयकर्ता हुनुपर्नेमा मोदीको जोड़।
4: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने प्राविधिक मित्र भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 9 PM

0: के तपाईँ सम्पूर्ण घरायसी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरायसी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ।